0: समाजका केही अभियन्ता लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचमा सक्रिय छन्। तिनै मध्ये केही अभियन्ता भोटेपछि त्रिशुली नदीमा बाढ़ी आएको दिन अर्थात भदौ 10 गते काठमाण्डुमा क्लाइमेट विक आयोजना गर्ने विषयमा छलफल गर्न पूर्व निर्धारित बैठकमा रहेका थिए। भोटेपछि बाढ़ीले प्रेरित नागरिक अभियान शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न र बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधानका लागि त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ी र त्यसपछिको अविरल वर्षाका कारण आएको बाढ़ीले त्रिशुली नदीको कटान र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर खण्ड क्षतविक्षत भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको निर्माण फेरि चर्चामा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगी मारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेला पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाइएको बताउनुभयो। वैकल्पिक मार्ग निर्माणको योजना शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

दसैँमा सिजु ब्रान्ड तथा सिजु मेडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जरा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ क्याबिनेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: एजेन्सीमा सेन्सेका सामान किन्दा 1,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भए पुग्छ। सेन्से अठारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब दोस्रो पृष्ठका खबर। नेपाली कांग्रेसको बन्द र महाधिवेशनको बन्द सत्र शुरू हुन अघि मंचमा एउटा फरक दृश्य देखियो। महामन्त्री प्रदीप पौडेलले उत्कृष्टको भूमिका निर्वाह गर्दै मंचबाट बोध गम्य र गम्भीर आह्वान गरे। नेपालको समग्र विकासका लागि नेपाललाई बिरूवामा मलचल गरेर जलवायु परिवर्तनको पक्षमा सधैँ अघि बढ़ने संकल्प गरौं। कांग्रेस महाधिवेशनमा जलवायु न्यायको मुद्दा समेत प्राथमिकतामा परेको छ।
3: नेपाली कंग्रेसले निजी क्षेत्रलाई मुख्यत कर राजस्वको स्रोतका रूपमा मात्र हेर्ने अभ्यासबाट बाहिर निस्किएर सम्पत्ति सृजना, उत्पादन, नवप्रवर्तन र रोजगारीको प्रमुख सम्भागका रूपमा स्वीकार गर्नुपर्ने बताएको छ। कंग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा उत्पादन, निजी लगानी, उद्यम विस्तार र रोजगारी सृजनालाई आर्थिक नीतिको केन्द्रमा राख्ने प्रस्ताव गरिएको हो।
2: मंगसिर एकदेखि उपत्यकामा मासु बिक्रीमा कड़ाई गरिएको छ। मासु पसलमा खुला रूपमा मासु झुण्ड्याएर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै बासी सडे गलेको रोग र काल गतिले मरेका पशुको मासु बिक्रीमा रोक लगाइने भएको छ। कसैको नाममा बाख्रीको मासु वा अन्य मिसावटयुक्त मासु समेत बिक्री गर्न नपाइने भनिएको छ।
3: आगामी असोज 25 गते घटस्थापनाबाट शुरू हुने दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप, बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क, टिकटको कालो बजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो।
2: रोजगारीको सिलसिलामा प्रवास गएका नेपालीहरू चाड़पर्व मनाउन स्वदेश फर्कन थालेका छन्। उनीहरू भारतबाट दशैं तिहार मनाउनका लागि स्वदेश फर्कन थालेका हुन्। सुदूरपश्चिम प्रदेशको अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन्।
3: नेपालीलाई चाड़पर्वले गाजेको छ, तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन गर्दा बजारमा अभाव भएको हो।
2: दशैं नजिकैसँगै काठमाडौँको भेकुटी मण्डप लगायत अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ़ेको छ। खुला बजारमा दशैंका लागि नयाँ कपड़ा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहल पहल अन्य समयको तुलनामा बढ़ेको हो।
3: चाड़पर्व नजिकैसँगै बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु बिक्रीमा बिगबिगी बढ़ेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका वस्तुको बिक्री बढ़ेको पाइएको हो।
2: स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्राप्त गर्दा 16 वर्ष उमेर पूरा गरेका नागरिकको राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
3: भक्तपुरका 55 वर्षीय हरिसुन्दर बज्राचार्य लामो समयदेखि मधुमेहका रोगी हुन्। उनले नियमित जाँच र नियमित औषधिका लागि खर्च आवश्यक पर्छ। शुरूमा उनलाई स्वास्थ्य बीमा सेवाका बारेमा थाहा थिएन। पछिल्लो समय चिकित्सकले नै बीमा मार्फत आउँदा सहज हुने बताएपछि उनी 1 वर्ष यता बीमा सेवा मार्फत उपचार गरिरहेका छन्। उनले बिहिबार पनि स्वास्थ्य बीमा सेवा मार्फत उपचार गराएका थिए।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश
1: हो, खुशीको कनेक्सन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा,
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब विदेशका खबर। अमेरिकाले कृत्रिम बुद्धि अर्थात एआईको जोखिम न्यूनीकरण गर्न नयाँ कार्यदल बनाएको छ। कार्यदलले यस प्राविधिक जोखिम र अवसरहरूको मूल्यांकन गर्नुका साथै राष्ट्रको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा जेक क्लेटन नयाँ एआई चार नियुक्त भएका छन्। अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक क्लेटन यो भूमिका सम्हाल्ने दोस्रो व्यक्ति हुन्।
7: अब खेल र खेलाड़ीका खबर। 10 राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता संचालन, व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धी जिम्मेवारी कार्य सम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ।
6: अब विचार तथा विश्लेषण। कांग्रेसको बदलिदो कार्य दिशा शीर्षकमा भुवन न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। बदलिदो कांग्रेसको वास्तविक संकेत भाषणमा होइन, व्यवहारमा देखिने परिवर्तनमा मापन हुनेछ। संगठन कति सक्रिय भयो, नीति कति सामूहिक भयो, युवा कति निर्णायक बने, विविध समुदायको आवाज कति सुनियो, असहमति कति सम्मानित भयो र नागरिकले पार्टीलाई आफ्नो भविष्यसँग कति जोड्न सके, यिनै विषयले कांग्रेसको आन्तरिक र बाह्य संकटका बीच सम्भावनाको ढोका ढकढकाइरहेको छ। बदलिदो नेपाली समाजलाई बुझेर कांग्रेसले आफूलाई कति गहिराईका साथ पुननिर्माण गर्न सक्छ। कांग्रेस सामू यो बदलिदो परिवेशमा बदलिदो परीक्षाको घड़ी पनि हो। 15 महाधिवेशनको कार्यदिशाले यिनै प्रश्नको उत्तर खोजीमा कांग्रेसको आगामी राजनीतिक यात्राको स्वरूप निर्धारण गर्नेछ।
7: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: I Islet Sunday Muncha Radio Sinus 89.8
1: तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 19 गते सोमबार अक्टोबर 5 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको दशमी तिथि विश्व शिक्षक दिवस। कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह। लोकतन्त्रको ठेका नलिन पुराना दललाई रासोपा सभापतिको सुझाव। पार्टी बदल्ने सभापति थापाको रोडम्याप।
2: सवारी चाप बढ़ेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना। कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता। स्याप्रो हाइड्रो पावरबाट परीक्षण उत्पादन शुरू।
1: चाडपर्वलाई अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने। अनाधिकृत पार्किङले दुर्घटना बढ़ायो। विपदपछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै।
2: फ्रान्समा विद्यार्थीको आन्दोलन सर्किँदै मलेसियाबाट 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती। इथियोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह।
1: र ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमानमा। पथरी शनिस्तरीय गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3 स्टार भिड्ने। ताप्लेजुङमा खेलकुद महोत्सव हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: ताजा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशन। लोकतन्त्र सुदृढ बनाउने प्रतिबद्धता र दलहरू बीचको एक अर्कालाई आरोप प्रत्यारोप।
2: कांग्रेस सभापति गगन थापाले परम्परागत शैलीभन्दा बाहिर निस्केर निर्वाचन संगठन सुशासन र आर्थिक समुन्नतिलाई केन्द्रमा राख्दै 15 महाधिवेशनमा पेश गर्न भावी राजनीतिक मार्गचित्र सहितको राजनीतिक प्रतिवेदन तयार गरेको बताउनु भएको छ। राष्ट्रिय पुनर्जागरण र समुन्नतिलाई मूल आधार बनाउँदै तयार प्रतिवेदनमा उहाँले विगतमा कमजोरी स्वीकार गर्ने, नागरिकसँगको दूरी घटाउने र परिमाणका आधारमा नेतृत्वको मूल्यांकन गर्ने प्रणाली प्रस्ताव गर्नुभएको हो। निर्वाचनमा गठबन्धन नगर्ने उम्मेद्वार छनौटमा योग्यता र योगदानलाई प्राथमिकता दिने समेत कार्यविधि समेत बनाइएको छ। महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले राजनीतिक प्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनु भएको छ।
4: रोचक के भयो, नेपालमा एन्टी पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिनँ भन्छ। त अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबै कुरा राजनीति, च्या खाऊ राजनीति, गीतमा राजनीति, सङ्गीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
2: यसैबीच उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले कमजोर सरकार नबन्ने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकलबाजी निराधार भएको समेत दावी गर्नुभयो।
4: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
2: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीतिक परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई संस्थागत गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन समेत आग्रह गर्नुभएको थियो।
5: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो शान्ति सम्झौताको परिणामका रूपमा शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चिज टुङ्ग्याउन बाँकी छ। त्यो चिज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
2: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको समेत बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ।
5: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो, तर 82 चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 को नजिक पुर्याए।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन हिजोबाट काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ।
1: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न, बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधान गर्न त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि अविरल वर्षाका कारण दुई पटक त्रिशुली नदीको कटान बढ़ेको र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर छेदविच्छेद भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको फेरि चर्चा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगीमारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेलामा पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त बैठकले त्रिशुली पारी वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन गर्न नेपाल जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ। यसैबीच नेपालका लागि चीनका राजदूत चाङ माओमिङले कोराला नाकालाई थप सहज र सुरक्षित बनाउने प्रतिबद्धता जनाउनु भएको छ। मुस्ताङ आउनुभएका राजु चाङले कोराला नाकाबाट हुने व्यापार पारवहन र आवाजावत व्यवस्थित तथा सुरक्षित बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली चाडपर्व नजिक आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानले उत्तर दक्षिण जोड़ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसोङ कोराला सड़क खण्ड अवरूद्धपछि चीनसँग निकासी र पैठारीमा प्रत्यक्ष असर परेको छ। 7 सदस्यीय टोलीको नेतृत्व गरे कोराला नाकाबाट सदरमुकाम जोमसोङ पुगेर राजदूत चाङले कोराला नाकालाई प्रभावकारी बनाउन चीन सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसैबीच निषेधित क्षेत्रको पार्किङ र अनाधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क घटना दुर्घटनाहरू बढ़न थालेपछि पार्किङको व्यवस्थापनका लागि छुट्टै छलफल भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता समेत भइसकेको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अगाडि बढ़ाइएको छ। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि तीनवटै तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
2: गएको 10 महिनामा स्कप टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 जनामा संक्रमण पुष्टि भएको हो। महाशाखाको पछिल्लो स्थिति अनुसार संक्रमण स्कप टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 जना रहेका छन्। स्कप टाइफस विशेष गरी झाड़ी घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किराको टोकाईबाट सर्छ। त्यसले झाड़ी तथा घाँसे क्षेत्रमा जाँदा सावधानी अप्नाउन किटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह समेत गर्नुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिँदै गर्दा बालबालिकामा हुन जोखिम,
1: श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ देखे अनुसार ठ्याक्कै शरद ऋतुमै त भन्यो नि त, जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ।
2: चार पर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपद पछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकुराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा कांग्रेस महाधिवेशनमा दलहरूको मुख्य सरकार राष्ट्रिय मुद्दामा सहकार्य सरकारप्रति प्रश्न शीर्षकमा गंगा विसी र कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै दीपक भट्ट सिन्धुपाल्चोक कारागार सरुवा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ। विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नकुले उहाँलाई सिन्धुपाल्चोक पठाएको हो। पृष्ठमा ग्यास अभावले बढ़ायो विद्युतीय चुलोको आयात शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर प्रकाशित छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो खोज्न थालेका छन्। अझै खुलेन दशैंको अग्रिम टिकट बुकिङ शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर भित्रपृष्ठमा छ। गएको सोमबार दशैंका लागि एक साताभित्रै सार्वजनिक सवारीको टिकट बुकिङ खुला गर्ने योजना बनाएका यातायात व्यवसायी एवं सरकार सम्बद्ध पक्षले अझै आलटाल गरिरहेका छन्। दशैं नजिकै गएको र सर्वसाधारणले पनि अग्रिम टिकट खोज्न थालिसकेका छन् भने बुकिङ नखुलेपछि अन्यल बन्न थालेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने सोमबार अर्थात आज बाट सरकारवाला निकायसँग छलफल गरेर अग्रिम टिकट खोल्ने बारे निर्णय गर्ने समेत बताउनु भएको छ। काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा यात्रु सहायक कक्षहरू खोल्ने क्रम पनि शुरू भएको छ र यसै साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायहरूले बताउँदै आएका छन्। नयाँ पत्रिकाको भित्रपृष्ठमा सातमै प्रति मन 8,000 बढ़ी अलैचीको मूल्य, अलैचीको मूल्य हिजो प्रति मन 88,000 पुगेको खबर प्रकाशित छ। यो ताप्लेजुङबाट केशव प्रसाद भट्टराईले लेख्नु भएको खबर प्रकाशित भएको हो। अलैचीको मूल्य एक सातामा अग्रिम 40 केजी 8,000 बढ़ेको छ। प्रति अघिल्लो साता प्रति मन 80,000 कारोबार भएको अलैचीको मूल्य हिजो भनी 88,000 पुगेको हो। अलैची व्यवसायी कमल बरालले हिजो ताप्लेजुङमा प्रति मन 88,000 किनबेच भएको बताउनु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक तेस्रो पटक संसदमा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर प्रकाशित छ। फागुन 2067 राष्ट्रिय सभामा क्याम्प विभाजन गर्ने विधेयक दर्ता भए। असोज 2079 पारित भएको थियो तर विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय बनेको थियो। त्यस्तै माघ 2081 पुनः क्याम्प टुक्र्याउने विधेयक सरकारले प्रतिनिधि सभामा लगेको थियो तर विधेयक विचाराधीन रहेकै अवस्थामा संसद विघटन भयो र विधेयक पुनः निष्क्रिय बनेको थियो। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदायक गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक शुक्रबार संसदमा दर्ता गराएको छ।
0: त्यस्तै गरी गोर्खापत्र दैनिकमा हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन दुई सातामा चार्ज हुँदै पूर्वपश्चिम विद्युत प्रवाहको मेरूदण्ड तयार शीर्षकमा खबर लेखिएको छ। स्थानीयको अवरोध तथा न्याय निरूपणमा भएको ढिलाई, वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीन रहेको हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुगेको खबर लेखिएको छ। त्यस्तै गरी अर्थमन्त्री अमेरिकामा पुननिर्माणलाई सहायता जुटाइने शीर्षकमा खबर छ। भुटेको सिंह बाढ़ीपछिको पुननिर्माणका लागि आवश्यक थप सहायता परिचालन गर्नका लागि अर्थमन्त्री डाक्टर सोनिम वाग्ले संयुक्त राज्य अमेरिका पुग्नु भएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले हिजो वाशिङटन डीसीमा अमेरिकाका अर्थमन्त्रीसँग भेटघाट गर्नुभएको छ। त्यस्तै गरी स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन, रूकुम पश्चिममा स्थानीय तहको संयुक्त लगानी शीर्षकमा खबर लेखिएको छ। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको स्याप्रो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्याप्रो पावर कम्पनी प्रवर्धकको जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको रहेको छ। योजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि आयोजनाको परीक्षण शुक्रबारबाटै शुरू भएको अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभएको छ। त्यसै गरी हिल्सा नाकाबाट जड़ीबुटी निकासी गर्ने सहमति भएको छ। उत्तरी हुम्लाको हिल्सा नाकाबाट 29 प्रकारका जड़ीबुटी निकास गर्न चीनले सहमति दिएको खबर गोर्खापत्र दैनिकमा लेखिएको छ। त्यस्तै गरी कफी खेतीबाट आमदानी लिँदै काभ्रेका किसान, मुलुकको मध्यपहाड़ी क्षेत्रको पाखा पखेरामा कफी खेतीको निम्ति उपयुक्त क्षेत्र मानिन्छ। विशेष गरी अरेबी जातका कफीको उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएकोले पहाड़ी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको पाइएको छ। कारोबार दैनिकमा कफी खेतीबाट आमदानी लिँदै काभ्रेली किसान शीर्षकमा खबर लेखिएको छ। यसैबीच विपदपछिको पुननिर्माणमा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। जलवायुजन्य विपदको क्षति बढ़दै गएपछि त्यसको निर्माण र उत्थानशील विकासका लागि आवश्यक स्रोत व्यवस्थापन सरकारका लागि ठूलो चुनौती बनेको छ। भोटेकोशी रसुवा बाढ़ीबाट भएको क्षतिको पुननिर्माणका लागि अहिले धेरै समस्याहरू देखिएका छन्। स्रोत जुटाउनको लागि सरकार तथा स्थानीय सरकारलाई हम्मे हम्मे परिरहेको छ। यसैबीच प्रांगारिक मल अनुदान सम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा शीर्षकमा कारोबार दैनिकमै खबर छ। प्रांगारिक मल अनुदान तथा वितरण सम्बन्धी कार्यविधि र मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष कार्यविधि र मापदण्ड बन्न नसक्दा यो कार्यक्रम अल्पत्र परेको थियो तर यस वर्ष भने यसलाई बढ़ाउने अन्तिम तयारी गरिएको छ। मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच नेपालकै पहिलो पोर्टवे विराटनगरमा निर्माण हुने खबर विराटनगरबाट विनोद सुवेदीले नागरिक दैनिकमा लेख्नु भएको छ। पोर्टवे निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले जानकारी दिनुभएको छ। कोइरालाका अनुसार विराटनगरको रानी भन्सारदेखि सुनसरीको भेडेटारसम्म पोर्टवे बनाउने भए पनि पहिलो चरणमा पायलट प्रोजेक्टका रूपमा रानीदेखि विराटनगर बस पार्कसम्म निर्माण गर्न लागि हो।
2: साझा खबरमा अब विदेशका खबर। फ्रान्समा पछिल्लो समय विद्यार्थीको आन्दोलन चर्किँदै गएको छ। केही विद्यार्थीले विद्यालयका प्रवेशद्वारहरू अवरूद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेको छ। सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाउँदै आएको छ। शिक्षा मन्त्रालयका अनुसार करिब 735 शैक्षिक संस्थाहरू प्रदर्शनबाट प्रभावित भएका छन्। भोलि थप ठूलो प्रदर्शनको तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मलेसियाबाट करिब 1500 म्यानमारी नागरिक स्वदेश फर्किएका छन्। म्यानमारको एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो। मानव अधिकार सम्बन्धी संस्थाले पनि उनीहरूको सुरक्षाबारे पर्याप्त सुनिश्चितता नभएको भन्दै चिन्ता बढ़ेको बताएको छ र इथोपियामा बढ़दो हिंसा छिमेकी देशहरूमा फैलिन सक्ने चिन्ता बढ़ेको भन्दै इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकी नेताहरूको बैठक अघि संवादका लागि आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सो छलफलपछि मात्रै हिंसात्मक गतिविधि नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ। इथोपियाको द्वन्द्व बैठकको मुख्य एजेण्डा नै सो विषय रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: आईसीसी क्रिकेट विश्वकप 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्नका लागि नेपाली टोली त्यसतर्फ पुगेको छ। त्यसका लागि नेपालले ओमान पुगेर तयारीका साथै एक अभ्यास खेल पनि खेल्नेछ। नेपाली टोली हिजो राति नै ओमानका लागि प्रस्थान गरेको हो। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण मानिएको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने यही श्रृंखलाबाट टुंगो लाग्नेछ। श्रृंखलाका लागि यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाड़ी थपिएका छन्। यसैबीच काठमाण्डुको एनआरटी क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पछाडि शनिश्चर गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। गत वर्षको विजेता सलाइस फुटबल क्लबलाई 2-0 हराउँदै एनआरटी सेमी फाइनलमा प्रवेश गरेको हो। झापा 11 र ललितपुरको 3-स्टार फुटबल क्लब बीच आज खेल हुनेछ। पछाडि शनिश्चर गोल्ड कपका विजेताले 6,00,000 रूपियाँ पाउनेछन्। ताप्लेजुङको सिरीजंगा गाउँपालिका 5 खेवाङमा आगामी कार्तिक 16 गतेदेखि खेलकुद महोत्सव हुने भएको छ। खेवाङ स्पोर्टस क्लबले आयोजना गर्ने खेल कार्तिक 16-देखि 21 6 दिनसम्म चल्ने भएको छ। क्लबका अध्यक्ष विनम माओका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष महोत्सवका रूपमा खेललाई अगाडि बढ़ाउन लागेको हो। खुल्ला पुरूष फुटबल प्रतियोगिताका विजेताले 1,55,583 र उपविजेताले 1,05,583 रूपियाँ पुरस्कार पाउनेछन्।
2: मौसम फेरिएसँगै बालबालिकामा हुन सक्ने संक्रमणको जोखिम, अभिभावकले ख्याल गर्नुपर्ने पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: ಸಂಪೂರ್ಣ ಮಾನವ ಸೋಲಾಕು ಜೈ ಹೋ ಸೋಲು ರಾಧೇ ರಾಧೇ
1: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 87 एएम
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556409959 9855607359 र 9855607359
4: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
5: आमा मलाई दुध है
4: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै
5: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
7: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ
8: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
9: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
8: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
9: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
8: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
9: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि
10: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टिसर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन।
11: सम्पर्क नम्बर 9845082997
12: 9855109997।
0: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गर्न सक्नुहुन्छ 9845275223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गर्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

मिति 2083 साल असोज महिनाको आज 19 गते तदनुसार इस्वी सन् 2026 अक्टोबर आज 5 तारिक शक सम्वत् 1948 नेपाल सम्वत् 1146 रौद्र नामक सम्वत् दक्षिणायन शरद ऋतु आज सोमबार रहेको छ। आश्विन कृष्ण पक्ष तिथि रहेको छ। आज दशमी तिथि रहेको छ। दशमी तिथि रहेको छ। आज 52 घडी विशेष गरी 23 बोला रहेको छ। नक्षत्रमा रहेको छ तृतीय नक्षत्र 47 घडी 36 बोला। योगमा रहेको छ शिव योग रहेको छ 17 घडी 6 बोला। कर्णमा रहेको छ विशेष गरी भद्राकरण रहेको छ। आज भद्राकरण रहनेछ। यस्तै गरेर चन्द्रमा कर्कट राशिमा श्री सूर्यनारायण चाहिँ सिंह श्री सूर्यनारायण चाहिँ कन्या राशिमा आनन्दादि योगमा आज धाता योग रहेको छ। आज बिहान सूर्योदय 5:59 भयो भने साधा सूर्यास्त 5:44 हुनेछ र आजको दिनमान घडी 11:45 बेला रहनेछ। आज दशमी श्राद्धको दिन रहेको छ। हिजो मातृ नवमी थियो भने आज दशमी श्राद्ध भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको विशेष गरी समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष जानकारी म गराउँदैछु। आजको कालबेला यानि कि अशुभ समय भनिरहेको छ बिहानको 7:26:48 बिहानको 8:55:15 आज कालबेला रहनेछ। आजको लागि लाभ बेलाको समय रहेको छ दिउँसोको 2:49:02 विशेष गरी दिउँसोको 4:17:29 लाभ बेला। आजको शुभ बेला रहेको छ बिहानको 8:55:16 बिहानको 10:23:42 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कर्कट राशि आउँछ। तृतीय नक्षत्रको प्रथम चरण नाम आउँछ हुबाट। हुम बहादुर हुम माया यस्तो नाम आउँछ। मध्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि
1: मेष राशि हुनेहरूका लागि आजको दिन हतारको निर्णयले काम बिग्रनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिएको वचनले अवसर पार्ने हुँदा सजग रहनु पर्ला। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मूडमा दुविधा उत्पन्न हुने हुँदा हतार निर्णय नगर्दा राम्रो हुनेछ। हिस्सेदारीसँग असमझदारी बन्नाले पहिलेको समझौताहरू भंग हुन सक्छ। साइनो गास्नेहरूसँग सावधान रहेर अगाडि बढ्दा राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले चिताए काम सम्पादन हुँदै जानेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइन्छ। स्रोत साधन जुट्नले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन पनि ल्याउन सकिने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। शुभचिन्तकको भावनाले व्यवस्था गर्दा दुःख पाइन्छ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नले वाद विवादमा पर्ने सम्भावना रहेको छ। अध्ययनमा त्यति समय दिन नसकेला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन तारिफको काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जानेछन्। ज्ञान कला र व्यक्तित्व निखार्ने समय रहेको छ। आकर्षण उपहारले उत्साह जगाउनेछ। विभिन्न अवस्थाले पछि आउनेछन्। साथीभाइ र आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जानेछन्। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन समयमा होस नपुग्नाले व्यवहारमा पछि परेला। आफ्ना बारे टाट्नु पर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौड़धुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ला। भइभरि आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने योग रहेको छ। धेरै मेहनत परे पनि थोरै मात्र फल प्राप्त हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आय आर्जनका स्रोत बढ्न जानेछन्। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। पेसा व्यापार व्यवसायमा लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नले नयाँ काम तारणी हुनेछ। कामले धेरैको मन जित्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउने समय रहेको छ। व्यापारमा थोरै लगानीबाट पनि धन आर्जन गर्न सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ भने छोटो समयमै काम बनाउन पनि सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। नामदाम इनाम कमाउने बेला रहेको छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना रहेको छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिन्छ। नोकरी व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय रहेको छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुन जानेछन्। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल हुने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। असस्तताले काममा जुट्न बाधा पर्नेछ। सदैचारी अभिप्रेत हुनेहरूलाई मनज्ञै फाइदा दिलाउनेछन्। असल मित्र शुभ चिन्तक वा जीवनसाथीको सहयोग प्राप्त हुनेछ। धेरै आमदामी नभए पनि व्यापारमा सामान्य रूप चल्दै जानेछन्। बिक्रीको काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। शिवमूलक काममा प्रवृत्त हुने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
3: धनु राशि
1: उनीहरूका लागि आजको दिन व्यस्तता बढ्नेछ भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। गोप्य सूचना बाहिर नाले घरेलु तथा सामाजिक समस्या आउन सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। कामको चाप पनि बढ्न सक्छ। प्रतिष्ठित नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
3: मकर राशि
1: उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ भने सात दिनहरू बढ्दै जानेछन्। काम बढ्नुको साथै धन लाभ हुनेछ। बिछुडीको आफन्त जनसँग भेटघाट हुनेछ। विगतका कमी कमजोरलाई सुधार गर्ने मौका मिल्नेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने दिगो कामको जग बसाउने समय पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
3: कुम्भ राशि
1: उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बढ्न सकिन्छ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। यसै गर्नेहरूले हार खानेछन्। व्यापार लगायत अर्थ लाभ हुने योजना प्रारम्भ गरे सम्भरिएको छ। यात्राको प्रक्रियामा अघि खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दावी गर्न सक्छन्। सम्भावना रहेको गोपनीयतामा पनि विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
3: मीन राशि
1: उनीहरूका लागि आजको दिन परिस्थिति अनुसार चल्न नसक्दा पछि परिन्छ। समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यको लागि खानपानमा ध्यान दिनुहोला। अध्ययनमा त्यति समय दिन नसकेला। नियमित काम व्यापार व्यवहार व्यवसायमा सामान्य अवस्थामै चल्दै जानेछन्। महत्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा सामान्य सुधार आउने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: रविचन्द्र बसी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलको विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9856575223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: काठमाडौँ चन्द्रगिरीबाट।
0: काठमाडौँ चन्द्रगिरीबाट। हजुरको शुभ नाम?
1: सीता तामाङ।
0: सीता तामाङजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो बाबुको विषय हेर्न खोजेको।
0: हजुर, बाबुको विषयमा, बाबुको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2071 असोजको 14 गते बिहान 7 बजे।
0: असोज महिनाको 14 गते बिहानको 7 बजे।
1: हजुर,
0: बिहानको 7 बजे। जन्म कुन जिल्ला भएको बाबुको?
1: काठमाडौँ हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आइनमा, श्रीमती रामानुज आइनमा छ। 2071 साल असोज शुक्ल पक्षको षष्ठी तिथिमा जन्म, मंगलबारको दिन भएको रहेछ। वृश्चिक राशि, नाम आउँछ यादव भन्ने है। के नाम राख्नु भएको थियो नारायणमा? पहिला
1: नाम नारायणमा त हामीले नारायणमा नाम राखेको थियो, आफूले राख्ने नाम हो।
0: हजुर, बाबुको नारायणको नाम, चिनाको नाम यादव, वृश्चिक राशि आउँछ है। हजुर, वृश्चिक राशि। आदिनारी राक्षस गर्नु परेको छ बाबुको। घातकमा तिथि, प्रतिपदा, षष्ठी, एकादशी, शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि घातक भनेर लेखेको छ। कुण्डली भाग्य राम्रो छ, नराम्रो छैन। महालक्ष्मी योगमा जन्म भएको पनि छ। असाध्यै राम्रो चिना लिएर असाध्यै राम्रो ग्रह दशाहरू परेको छ। अलिकति नागदोष अनि सूर्य ग्रहण दोष परेको छ। अलिक छिटो रिसाउने स्वभावको हुन्छन् बाबु। आँखामा, टाउकोमा, विशेष गरी पेटमा समस्याहरू हुने, पेट दुख्ने, पेटको अपरेसनहरू पनि हुन सक्ने कुराहरू पनि देखिन्छ। अलिक जिद्दी जिद्दी स्वभावको पनि देखिन्छ। हजुर, जिद्दी जिद्दी स्वभावको, छिट्टो रिसाउने स्वभावको, पछि पनि यस्तै यस्तै खालको स्वभावको हुनेछन्। विवाह दाम्पत्यको कुरा गर्दाखेरि पहिलो घरबार, पहिलो दाम्पत्यमा अलिकति बाधा आउने दशाहरू पनि छ। अहिलेलाई दशा चलेको छ केतु र अर्को सिद्धा भन्ने ग्रह चलेको छ। अहिलेलाई चाहिँ अलिकति पेटमा समस्या हुने, अपरेसनहरू हुन सक्ने पनि देखाउँछ बाबुको। पढाइ राम्रो छ, दिमाग स्मरण शक्ति राम्रो छ, पढाइमा रुचि भने कम छ। पढाइमा अलिकति रुचि गरे भने बाबुको पढाइ राम्रो हुन्छ, भविष्य राम्रो हुन्छ, समस्याहरू कम आउँछ, बाधा रोकावटहरू कम आउँछ भन्ने कुराहरू देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ। अरू त्यस्तो नराम्रो छैन। एउटा चाँदीको स्टिक्री बनाएर लगाइदिनु। जिद्दी स्वभावका छन्, पढाइमा रुचिहरू कम, स्वास्थ्यमा समस्या आयो भने रत्न कवच पाउँछ हामीसँग। त्यो रत्न कवच अर्डर गरेर मगाउनु, म बनाएर पठाइदिउँला यहाँबाट, लगाइदिनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन बाबुलाई है। अरू केही छ सोध्न मन लागेको कुरा? केही छ?
1: कुन रङ राम्रो हुन्छ होला गुरु?
0: रङ कलरको हिसाब त बाबुलाई रातो कलर राम्रो हुन्छ, गुलाबी पिङ्क कलरहरू राम्रो हुन्छ बाबुको। ग्रह दशाहरू चाहिँ अलिकति बिग्रिएको छ है बाबुको, अलिक ख्याल गर्नुपर्छ। आमाको फोन काट्यो, सायद ब्यालेन्स सकियो होला। एकदम ख्याल गर्नु है, ग्रह दशा बिग्रिएको छ बाबुको। पढाइमा नोक्सान हुने ग्रहहरू छ, चोटपटक लाग्ने, अपरेसनहरू हुने ग्रहहरू परेको छ, सावधान रहनुपर्छ। पढाइमा राम्रो छ, अब पढाइको लागि चाहिँ आफैले पनि मेहनत गराउनु पर्यो। बिहान बेलुका आफै अगाडि बसेर पढ बाबु भनेर सिकाउने, अराउने, फकाउने कामहरू गर्नुहोस्। पढाइमा राम्रो, दिमाग तेजिलो भएको व्यक्ति हो भन्छ कुण्डलीले चाहिँ। अहिलेको लागि चाहिँ यति नै जानकारी गराए। 9845175223 र 9856575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, फोन गर्दा साल, महिना, गते र समय तपाईँले हामीलाई जानकारी पनि गर्नुपर्ने हुन्छ। साल, महिना, गते र समय चाहिँ तपाईँले ठिक्क पार्नु होला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कामको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो,
1: हेलो
0: हजुर हजुर राधे श्याम कहाँबाट को बोल्दै हुनुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म यता सिन्धुली जिल्लाबाट दुधौली
0: सिन्धुली जिल्ला दुधौली नगरपालिकाबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम
1: मेरो रविना मगर
0: रविना मगर बोल्दै हुनुहुन्छ कसको विषयमा हेराउन चाहनुहुन्छ आफ्नै बारेमा तपाईँको जन्ममिति कति हो
1: मेरो
0: जन्ममिति भन्नु
1: 2097 साल
0: 97 कि 57
1: 97
0: कसरी 97 साल हुन्छ त
1: ए 2097
0: 97 होइन क्या 57 भन्नु न 5 र 7 होइन
1: 57
0: हो त नि 97 त साल त आएकै छैन नि 2057 साल कुन महिना कति गते
1: 57 के भन्छ नि
0: हजुर हजुर 57 साल अनि
1: अनि चैतको 29 गते
0: चैतको 29 गते
1: बिहानको मम्मीले भन्नुभएको थियो बिहान घाम दिने बेला भन्नु उयो चाहिँ 8:15 छ खाना चाहिँ
0: ए 8:15 के भन्नु पर्छ बुधबार हो
1: हजुर हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश श्रीमती रामानुजा 2057 साल वैशाख कृष्ण पक्षको बुधबार पर्छ चैतमा जन्म भए पनि वैशाख कृष्ण पक्षको बुधबार पर्छ चौथी तिथिमा जन्म वृश्चिक राशि पर्छ अनुराधा हजुर योभन्दा पहिला कुन राशि हेर्नुहुन्थ्यो कर्कट राशि होइन तपाईँको वृश्चिक राशि आउँछ है
1: हुन्छ
0: कि बेलुकाको हो तपाईँको जन्म
1: होइन खोइ उयो नाम त हेमकुमारी छ उयो भनेर नाम मतलब नौरनको नाम
0: अनि बेलुका हो कि बिहान हो त तपाईँको जन्म चाहिँ
1: बिहान भन्नुभएको थियो मम्मीले घाम झुल्किने बेला भन्नुभएको थियो भन्न चाहिँ अनि त्यहाँ लेखेको चाहिँ 8:15 रहेछ
0: त्यही त त्यसरी त मिल्दैन नि त बिहानको पखमा बिहान जन्मेको मान्छेको त वृश्चिक के अरे मिथुन राशि नै आउँछ क्या कर्कट राशि आउँदैन बेलुका तपाईँ जन्मेको हो भने पनि कर्कट राशि आउँदैन तपाईँको 2057 साल अनि चैतको 29 गते पर्छ वृश्चिक राशि नाम आउँछ तपाईँको नारायणी भन्ने नाम आउँछ है मदिरानी देवगुण परेको छ तपाईँको घातकमा परेको छ तिथि तपाईँको घातक तिथिहरू परेको छ प्रतिपदा षष्ठी एकादशी घातक हुन्छ शुक्रबारको दिन तपाईँलाई घातक हुन्छ नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक हुन्छ है तपाईँलाई तपाईँको महालक्ष्मी योगमा जन्म सातौं मांगलिक परेको छ अनि त्यसपछि छिटो रिसाउन मन लाग्छ विवाह दाम्पत्य आफै खोजेर आफै रोजेर विवाह गर्ने पहिलो घरबार दाम्पत्यमा राम्रो नहुने पहिलो प्रेमीसँग सम्बन्धमै राम्रो नहुने विदेशहरू तपाईँको मध्यम खालको खुट्टामा पाउजुहरू लाउनु पर्ने खुट्टामा पनि देखिन्छ तपाईँको पेटमा समस्या महिनावारीमा समस्याहरू हुने यस्ता यस्ता खालका दशाहरू चलेको छ तपाईँको हो कि होइन मैले भनेको कुरा ठिक हो कि बेठिक हो अब यसलाई अब तपाईँले विशेष ख्याल गर्ने पानी अलिक धेरै पिउने मनतातो पानी बनाएर पिउने गर्नुहोस् विवाहको लागि माङ्गलिक नै केटासँग विवाह गर्ने माङ्गलिकको रत्न कवच लाउने त्यही त मंगलबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने गर्नुपर्छ आफै खोजेर बिहा गर्नु भएको होइन
1: आफै खोजेर बिहे गर्न उयो मागिने गर्नु
0: जे भए पनि तपाईँले आफै खोज्नु भएको हो नि केटा त
1: हजुर
0: हो त्यो भएर अब उहाँ चाहिँ माङ्गलिक हुनुहुन्न भने श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुँदैन मनमुटाव हुन्छ क्या कति भयो बिहा गर्नु भएको कति समय भयो
1: 8 वर्ष भयो
0: हो 8 वर्ष भयो अनि कस्तो छ सम्बन्ध बुढाबुढीको
1: सम्बन्ध छुटुङ्गा भयो हुन्छ नै
0: हजुर
1: यसो ठिकै छ
0: ठिकै छ अलिअलि छाटुछु त जसको पनि हुन्छ नि
1: है
0: कतिको रिसाउनुहुन्छ तपाईँको श्रीमान?
1: श्रीमान त धेरै रिसाउनुहुन्छ गुरुबा, यसो मतलब झनक झन के कुरा अलिक मतलब दोहोऱ्याएर सोध्यो भने झनक झनक
0: हुनुहुन्छ। तपाईँ पनि त रिसाउनुहुन्छ नि, तपाईँ पनि कम्की हुनुहुन्छ त तपाईँ पनि छुच्ची हुनुहुन्छ, रिसाउनुहुन्छ। तपाईँको श्रीमान भन्दा धेरै तपाईँ रिसाउनुहुन्छ, रिसाउनुहुन्छ। रिस मान्छेको शत्रु हो। माङ्गलिक मङ्गलबारको व्रत बस्नु तपाईँले है, मङ्गलबारको व्रत बस्नु, पूर्णिमाको दिन चोखो खानु, शुद्ध भोजन गर्नु, चाँदीको पाउजु सधैँभरि खुट्टामा लगाइराख्नु, तपाईँले राम्रो हुन्छ। सरकारी क्षेत्र सरकारी जागिर तपाईँलाई राम्रो देखिन्छ है, हेर्दाखेरि चाहिँ अरू त्यस्तो नराम्रो छैन। अहिले तपाईँलाई दशा नराम्रो भनेको संकटा र केतु भन्ने ग्रह चलेको छ, अहिले राम्रो छैन, अहिलेको बुद्धि राम्रो हुँदैन होइन। अहिले साथीको सङ्गत धेरै नगर्नु, साथीले भनेको कुरा धेरै विश्वास नगर्नु। अहिले ग्रह राम्रो छैन, भाग्य राम्रो छैन, उन्नति राम्रो नहुने, प्रगति राम्रो नहुने, जे काम गरे पनि काम असफल हुने दशाहरू परेको छ। त्यो भएर अलिकति विशेष ख्याल गर्नु। तर महालक्ष्मी योगमा जन्म भएको छ, कुण्डली राम्रो छ, नराम्रो होइन। माङ्गलिकले गर्दाखेरि विवाह दाम्पत्यमा असर गर्न सक्छ। मंगलबारको दिन गणेश चौथी मंगल चौथीको व्रत बस्नु, मंगलबारको दिन चोहनी त गर्नु, तपाईँलाई राम्रो हुन्छ, समस्या हुँदैन है।
1: हजुर, उयो एकादशी पनि खाप्दैन भन्नुभएको गुरुबा?
0: हजुर हजुर, हो नफाप्ने तिथि क्या, नफाप्ने त्यो दिन, लामो यात्रा नगर्ने, कुनै व्यापार व्यवसाय गर्दै हुनु सुरु नगर्ने होइन, सुन चाँदी किन्दाखेरि नकिन्ने, मोटरसाइकल साइकल किन्दा गाडी किन्दा नकिन्ने, त्यसलाई बार्नु पर्छ क्या तपाईँले। हो त्यसको लागि त्यही बार्नु पर्यो, अरू केही पनि गर्नु पर्दैन। जे काम गरे पनि ठुला ठुला काम, नयाँ नौलो कामहरू, केही लगानीहरू केही गर्दाखेरि एकपटक ज्योतिषीसँग सल्लाह गरेर आज मलाई फाप्छ फाप्दैन, हुन्छ हुँदैन, के गर्ने भनेर सल्लाह गरेर गर्नुपर्छ। दशाको शान्ति एकपेरा गर्नु ग्रहको, राम्रो हुन्छ, समस्या आउँदैन। श्रीमान श्रीमतीको सम्बन्धमा बाधा, तपाईँको त बहुविवाहको योग पनि परेको छ, तपाईँको बहुविवाह भन्छ है, बहुविवाहको योगहरू परेको छ। पहिलो घरबार बिग्रिने ग्रहहरू परेको छ। नरिसाउनु, झगडा नगर्नु, उहाँ रिसाउनु तपाईँ चुपो लागेर बस्नु, दुइटैजना रिसायो भने घर परिवार बिग्रिन सक्छ, समस्या आउन सक्छ क्या है। हुन्छ, फोन गर्नुभयो, धन्यवाद, सुन्दै गर्नुहोला। हजुर,
1: मैले अनलाइन बिजनेस गरेको थिएँ, मतलब केही भएको छैन,
0: त्यसको लागि त रत्न कवच लाउनु पर्यो नि त। अनलाइन बिजनेसमा के बेच्नुहुन्थ्यो, के काम गर्नुहुन्थ्यो? लुगा त हुँदैन, तपाईँले गरे पार्लर सम्बन्धी, कस्मेटिक क्षेत्र राम्रो हुन्छ।
1: हजुर,
0: कस्मेटिक क्षेत्र राम्रो हुन्छ क्या तपाईँलाई? हजुर, कस्मेटिक भनेको क्रिम पाउडर क्या, कस्मेटिक। अनि यसको लागि चाहिँ पहिला सुरुमा रत्न कवच लाउनु पर्यो है। रत्न कवच लगाउने, रत्न कवच लगाइसकेपछि अनि मात्रै हुन्छ, नभए हुँदैन। फेरि कति कति लाख लगानी गरेर सुरु गर्नुभएको अनलाइन बिजनेस?
1: थोरै नै दिएको त होइन, थोरै नै।
0: कति लाख? 50,000, 30,000, 1,00,000, कति हजार?
1: 50,000।
0: गर्नुहोस् न, त्यसबाट पनि हुन्छ, बिस्तारै बिस्तारै हुन्छ, एकैचोटि हुँदैन होइन। रत्न कवच त हेरी हेरी पर्छ, 10 बजेपछि फोन गर्नुभयो भने म तपाईँलाई गरौँला है। रत्न कवच लाउनु, नभए मंगलबारको दिन व्रत बस्ने, पूर्णिमाको दिन चोखो खाने, खुट्टामा पाउजु लाउने, चाँदीको पाउजु लाउने गर्नु न। त्यो गर्दा पनि तपाईँलाई बिस्तारै बिस्तारै हुन्छ, रत्न कवच छिटो हुन्छ। व्रतहरू बस्यो भने चाहिँ बिस्तारै बिस्तारै हुन्छ, एकैचोटि झप्पै चाहिँ हुँदैन, बिस्तारै बिस्तारै तपाईँलाई राम्रो हुन्छ क्या है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। हस् राजेश, उहाँले फोन गर्नुभएको थियो, दुधुरी नगरपालिका सिन्धुरीबाट फोन गर्नुभएको थियो, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा फोन तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरु बाबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धादिङ गारो।
0: धादिङ कुन ठाउँबाट?
2: म धादिङ गारो, बेनिता मगर।
0: बेनिता मगर। धादिङ कुन ठाउँबाट?
2: धादिङ बेसी नै।
0: धादिङ बेसीबाट। कतिको सुन्नुहुन्छ कार्यक्रम? बल्ल बल्ल लाग्यो फोन है। हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
2: नानीको विषयमा।
0: नानीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2081
0: साल अनि
2: 19 गते।
0: कुन महिनाको 19 गते?
2: 12 महिना
0: 19 गते। जन्मेको समय भन्नु?
2: रातिको
0: 2 बजे लाग्यो फोन है। हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
2: नानीको विषयमा।
0: नानीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2081।

0: उजाला भनेको कति कति 19 गतेको 20 गते
1: 19 गते उजाला
0: उजाला भनेको 19 गते 18 गतेको राति होइन ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2081 सालमा जन्म मंगलबारको दिन सोमबारको राति उज्यालो भएको मंगलबार होइन हजुर मेष राशिमा जन्म भएको छ भरणेको दोस्रो चरण नाम आउँछ लुबाट लुकक कुमारी भन्ने नाम छोरीको हो नि लुकक कुमारी भन्ने नाम आउँछ मदिनाली नरगण परेको छ बाबुको घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी आइतबार घातक नम्बरमा एक नम्बर राशिमा मेष भन्ने राशि घातक छ यो नानीको पनि विवाह चाहिँ माघी विवाह भइँदैन उही भागी विवाह हुने क्या भनेको आफै खोजेर विवाह गर्ने तपाईँले पनि त्यस्तै गर्नुभएको होइन तपाईँको पनि लभ म्यारेज हो नि प्रेम विवाह हो नि बोल्नु न कस्तो तपाईँ हजुर कसरी बोल्नु भएको हो भने हो भन्नु होइन भने होइन भन्नु नि फ्याट फ्याट बोल्नु
1: हजुर
0: अनि अल्छी गरेर बोलेपछि मलाई पनि अल्छी लाग्छ नि हेर न फेरि हो भने हो भन्नु होइन भने होइन गुरु भन्नु पऱ्यो क्या हजुर के भन्नुभयो पढाइहरू पो हेर्दैछु पढ्नु सुन्दै गर्नु एकछिन है माङ्गलिकको समस्या छ नानीलाई सत माङ्गलिक परेको छिन् पेटमा समस्या आउँछ आइतबारको दिन चोहो खाने मङ्गलबारको दिन चोहो खाने नानीले गर्नुपर्छ पढाइको विषयमा हेर्दाखेरि पढाइ नराम्रो होइन राम्रो हुन्छ पढाइहरू त्यस्तो नराम्रो छैन तर अहिले चलेको ग्रह चाहिँ राम्रो छैन अहिले चलेको ग्रह शुक्र अनि भद्रिका भन्ने ग्रह नानीको चाहिँ चलेको छ यो ग्रहको शान्ति गर्नुपर्छ बाबा बाबुसँग सम्बन्ध ठिकै छ बाबासँग ग्रह मिल्दैन तपाईँको श्रीमानको ग्रह र तपाईँको छोरीको ग्रह मिल्दैन अरू तपाईँले प्रश्न सोध्नुहुन्छ मैले बोलेको भने
1: तपाईँ
0: पढाइमा तपाईँले कतिको पढाउन सक्नुहुन्छ कतिको संस्कार दिनुहुन्छ भन्ने हो क्या ग्रह दशा चाहिँ पढाइको ग्रह चाहिँ राम्रो छ बलियो छ त्यस्तो नराम्रो छैन है हुन्छ उहाँले फोन गर्नुभएको थियो धादिङबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ फोन गर्दा अलिक एक्टिभ भएर फोन गर्नु पऱ्यो क्या लडाङ लुडुङ गरेर फोन गर्न हुँदैन बोल्दाखेरि प्रश्न बोल्नुपर्छ बुझ्ने गरी बोल्नुपर्छ हो अल्ला भएको ठाउँमा बसेर फोन गर्नु हुँदैन एकान्तमा बसेर फोन गर्नुपर्छ अनि मैले बोलेको कुरा तपाईँले बुझ्नुहुन्छ तपाईँले बोलेको कुरा मैले बुझ्छु होइन अब यसमा विशेष तपाईँले ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ 9845175223 र 9805275223 नम्बरमा फोन गर्नुहोस् भूत वर्तमान अनि भविष्यको विषयमा म तपाईँलाई जानकारी पनि गराउनेछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: नमस्ते गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: गोर्खा पालुङटारबाट प्रदीप दवाडी
0: प्रदीप दवाडी गोर्खा पालुङटारबाट बोल्दै हुनुहुन्छ सुन्नुहुन्छ कार्यक्रम गोर्खातिर
2: सुन्नुहुन्छ आमाले सधैँ लगाउनुहुन्छ त्यहाँ सधैँ आमाले सधैँ डेली लगाउनुहुन्छ
0: डेली लगाउनुहुन्छ
2: हजुर
0: ल अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त आज
2: छोराको विषयमा
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो
2: 2064 साल
0: 2064 साल
2: 10 महिना
0: हजुर माघ महिना कति गते
2: 24 गते
0: माघको 24 गते बिहिबार हो
2: 23 गते गुरुमा 24 होइन 23 गते हो
0: के बार पर्छ
2: बिहिबार अनि गुरुबार पर्छ
0: बुधबार पर्छ
2: हजुर
0: जन्म समय भन्नुहोस् त
2: जन्मेको समय दिउँसोको 4 बजे
0: दिउँसोको 4 बजे पक्का हो 23 गते
2: पक्का हो पक्का हो
0: ल जन्म कुन जिल्ला गोर्खामै हो
2: गोर्खामै हो
0: ल सुन्नुहोस् है त श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2064 माघ कृष्ण पक्षको बुधबार औँसीको जन्म भएछ औँसीको शान्ति गर्नु पर्यो अनि बिहा गर्दाखेरि बुहारी पनि औँसीमै जन्मेको बुहारी ल्याउनु पर्यो है बाबु त फेरि औँसी पनि परेको छ अनि त्यसपछि माङ्गलिक पनि परेको छ 12 माङ्गलिक है मकर राशि आउँछ बाबुको नाम आउँछ खुबाट खुम बहादुर नाम आउँछ अन्तिनले देवगण परेको छ बाबुको घातक तिथिहरू छ चौथी नवमी चतुर्दशी राम्रो घातक हुन्छ अनि मङ्गलबार घातक

0: नम्बरमा एघार नम्बर राशिमा वृश्चिक राशि घातक हुन्छ, एकदम राम्रो छ कुण्डली त, नराम्रो छैन, अलिकति सामान्य खालको नागदोष परेको देखाउँछ, विशेष गरी माङ्गलिक, यसले विवाह दाम्पत्यलाई अलिकति हानि गर्छ। विदेश यात्राहरू राम्रो छ, कमाइ धमाई राम्रो गर्ने ग्रहहरू पनि परेको छ। राम्रो छ, भर्ती गराउनुहोस्, अलिक कोसिस गर्नुहोस्, मेहनत गराउनुहोस्, आर्मी पुलिसमा भर्ती हुने, ठुलो ठुलो अफिसर बन्ने, हाकिम बन्ने दशाहरू पनि छ बाबुको। त्यस्तो नराम्रो ग्रह त भन्न मिल्दै मिल्दैन। ग्रह अहिले दशा चलेको छ राहु र उल्का, यो चाहिँ राम्रो होइन फेरि क्या, राहु र उल्का छ। आर्मी पुलिसमा भर्ती ठ्याक्कै गराउने हो अथवा केही काम नयाँ कामहरू गर्ने हो भने चाहिँ बाबुको लागि चाहिँ एउटा दशाको शान्ति गराउनु ग्रहको, अनि त्यसपछि हुन्छ। यो औँसीको र माङ्गलीको रत्न कवच लगाइदिनु है, विवाह गर्दाखेरि विशेष ख्याल गर्नु है। सकिन्छ भ्याइन्छ पाइन्छ भने औँसी र माङ्गलिक नै परेको केटीसँग विवाह गर्नुपर्छ, नभए श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुँदैन, छुट्ने बिछोड हुने दुःख हुने ग्रहहरू हुन्छ, यसमा चाहिँ ख्याल गर्नु पर्यो है। पढाइमा त्यस्तो नराम्रो होइन, पढाइ त स्पेसल हुन्छ, रुचि हुँदैन, रुचि पढाइमा रुचि चाहिँ हुँदैन, यो बाह्र वर्षदेखिकै रुचि नहुने ग्रह हो पढाइमा चाहिँ, नभए त्यस्तो नराम्रो छैन। उच्च शिक्षा हासिल गर्ने ग्रह चाहिँ हो है, ग्रह हो भन्नु मात्रै भएन, पढ्न रुचि चाहिँ गर्नु पर्यो बाबुले, रुचि अलिक कम छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त।
1: हुन्छ
0: हुन्छ
1: हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो पालुङटारबाट, फोन गर्नुभएको थियो उहाँले चाहिँ, विशेष गरी चाहिँ गोर्खा पालुङटारबाट फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ है। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं, कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हजुर गुरुबा नमस्कार।
0: हजुर हजुर नमस्ते, कहाँको बोल्दै हुनुहुन्छ?
2: म यता रोल्पाबाट बोल्दैछु, मिरा रोका मगर।
0: मिरा रोका मगर, रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नै विषयमा भनौँ न।
0: तपाईँको जन्मदिन भन्नुहोस् त, कति हो?
2: 2061 10 महिना 20 गते।
0: 2061 साल माघको 20 गते, समय भन्नु?
2: समय दिउँसोको 12:30 बजे।
0: दिउँसोको 12:30 बजे होइन?
2: हजुर।
0: जन्म कुन जिल्ला भएको? रोल्पामै हो।
2: हजुर रोल्पामै भएको हो।
0: सुन्नुहोस् है त, 2061 साल माघ कृष्ण पक्षको बुधबार अष्टमी तिथिमा जन्म, तुला राशि, नाम आउँछ तपाईँको तीर्थ कुमारी, नाम आउँछ है, तपाईँको नाम आउँछ तीर्थ कुमारी अथवा तिलक कुमारी नाम आउँछ है। अन्तिरणी राक्षसी गण परेको छ, घातकमा परेको छ तिथिहरू, चौथी नवमी चतुर्दशी बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ, चन्द्रमा र मंगल बिग्रिएको छ, माङ्गलिक हुनुहुन्छ, चन्द्र ग्रहणको योग परेको छ, चाँदीको पाउजु बनाएर लगाउनु खुट्टामा सधैँभरि, विवाह चाहिँ आफै खोजेर आफै रोजेर भन्दा विवाह जुराएर विवाह गर्नु पर्यो, मंगलबारको दिन व्रत बस्नु, दाम्पत्य राम्रो हुन्छ, प्रेम सफल हुन्छ, नभए पहिलो प्रेम असफल हुन्छ क्या, सफल नहुने ग्रह दशाहरू परेको छ। विवाह गर्नु भएको छ गर्नु भएको छैन?
2: हजुर गर्नु त गराएको छु, मागेर
0: मागेर बिहा गर्नु भएको?
2: हजुर।
0: सम्बन्ध कस्तो छ बुढाबुढीको, ठिक छ?
2: अझैसम्म त ठिक छ, झगडा हुँदैन हाम्रो, ठिकै छ न त। हजुर
0: हजुर। अनि माङ्गलिक हुनुहुन्छ तपाईँको श्रीमान?
2: खै त्यो त थाहा भएन, राशि चाहिँ कर्कट हो श्रीमानको।
0: हजुर हजुर, अब अरू जे भए पनि मङ्गलबारको व्रत बस्दै गर्नु है।
2: ल हुन्छ
0: है, 25 गते पछिको मंगलबारदेखि व्रत बस्नु, यसले श्रीमान श्रीमतीको सम्बन्ध राम्रो गराउँछ, सम्बन्धहरूमा बाधाहरू आउँदैन, ठिक हुन्छ, राम्रो हुन्छ। एउटा चाँदीको पाउजु बनाएर लगाउनु है, पूर्णिमाको दिनदेखि लाउनु है।
2: चाँदीको पाउजी चाहिँ त्यो पूर्णिमाको दिनबाट लगाउनु.
0: हजुर, पूर्णिमाको दिनबाट लगाउने, सधैँभरि लगाउनु चाँदीको पाउजु.
2: हजुर,
0: एकदम राम्रो हुन्छ, लक्षिण पनि हुन्छ घरमा, तपाईँलाई पनि राम्रो भइहाल्छ, समस्या आउँदैन क्या है.
2: अनि हजुर, यो के अरे, मेरो अलिकति आँखाको समस्या छ, त्यसको चाहिँ के कस्तो रहेछ?
0: यस्तो छ, तपाईँको ग्रहबाट हेर्दा अहिले तपाईँले सिद्धा र अर्को शनि भन्ने ग्रह चलेको छ.
2: हजुर,
0: कुण्डलीको हिसाबबाट आँखामा समस्याहरू देखिँदैन है.
2: हजुर,
0: तर तपाईँको चाहिँ के देखिन्छ यहाँबाट भन्दा, आँखा नदेखिने क्या, बुझ्नुभयो, आँखै नदेख्ने समस्या, आँखै नदेख्ने समस्या चाहिँ हो क्या यो आँखामा चाहिँ. अरू सामान्य चोटपटक लाग्ने ग्रह भन्दा पनि आँखा नदेख्ने क्या है, दृष्टिविहीन हुने ग्रह पनि छ, यसमा विशेष ख्याल गर्नु पर्यो तपाईँले चाहिँ फेरि है.
2: एकदम कमजोरी छ, बसैबाट त होइन, अलि पछिबाट कमजोर भएको, अलिअलि देखिरह यहाँ,
0: अलिअलि देख्नुहुन्छ कि धेरै देख्नुहुन्छ कि ठिक्क देख्नुहुन्छ?
2: ठिक्कको भन्दा नि अलि मधुरै देख्छु भनौँ न.
0: देख्नुहुन्छ, आँखाको समस्या तपाईँको छ, दृष्टिविहीन हुने ग्रह छ तपाईँको चाहिँ क्या, फेरि दृष्टिविहीन हुने भयो भने समस्या हुन्छ नि त.
2: हजुर,
0: त्यो भएर आँखाको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ. चाँदीको पाउजु बनाएर लाउनु, मङ्गलबारको दिन चोखो खानु, व्रत बस्नुहोस् है, समस्याहरू कम हुँदै जान्छ, बिस्तारै बिस्तारै राम्रो हुन्छ तपाईँले. अनि सूर्यलाई यसो पानी चढाउने गर्नु है, बिहान बिहान घामलाई,
2: बिहान बिहान साँझ चाहिँ पर्दैन,
0: साँझ पर्दैन, बिहान चढाउनु न. सुत्दाखेरि जुन लुगा लगाएर सुत्नुहुन्छ नि राति, त्यो लुगा लगाएर चाहिँ बिहान फेरि चढाउनु हुँदैन है, रोल्पातिर बेसकन जाडो हुन्छ जाडो महिनामा होइन.
2: हजुर, बेसरी जाडो हुन्छ यतातिर त.
0: हजुर, त्यही भएर कपडा फेर्नु, हात मुख धुनु है, अनि त्यसपछि गर्नु, राम्रो हुन्छ, चिन्ता नगर्नु, ठिक छ, श्रीमानसँग नरिसाउनु है, अहिले राक्षस गणक छ तपाईँको, अलिक छिट्टो रिसाउने स्वभावको हुनुहुन्छ क्या तपाईँ.
2: हजुर,
0: नरिसाउनु, शान्त हुनु, रिस मान्छेको शत्रु हो, म रिसाएँ भने मलाई ग्रह लाग्छ भन्ने मनमा राख्नु, भइहाल्छ, चिन्ता नगर्नुहोस् है त. हुन्छ, राधे
2: श्याम.
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले. तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ. 98-451-75-223 र 98-056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ. फोन गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु. र तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुराट गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजकलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ. भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु. तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्. नमस्कार, शुभ दिन.

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने गरे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना:
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
1: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
4: औलोका लक्षणहरू: मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
4: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550-52454 98455-20454 इमेल lok.logic2@gmail.com
5: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन।
7: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन निम्ति भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
8: लिउँछु मात्र होइन, भदभदी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
7: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
9: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुरानो मोटरसाइकलहरू किन्दै पनि गरिन्छ।
6: प्रोप्राइटर अमित परसाई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98 550 82 751।
10: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
7: मेरो मोबाइल देखेर जहिले डिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
10: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
7: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 98 452 0 49 86।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

मेरो देश खासी रहोस्, मर्न परे मै मरौ, मेरो देश बाँची रहोस्।

मंसिर पाँच गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
2: खरो विषयमा चरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छ डिश होम फाइबर नेट।

0: कामहरूको हामीले प्रचार गर्न सकेनौँ, जनतामा बुझाउन सकेनौँ, गलत काम पनि भएका छन्, त्यसको अकाउन्टेबिलिटी लिँदै
1: बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। त्यसै गरी पर्सी 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। सड़क बोर्ड नेपालले खाली रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ। सड़क बोर्ड ऐन 2058 को दफा 21 बमोजिम न्यूनतम योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिहरूलाई सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र रितपूर्वक दरखास्त पेश गर्न सार्वजनिक सूचना मार्फत आह्वान गरिएको हो। दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेर सोपछि लगत्तै कार्यालय खुलेको दिन फारम पेश गर्न सकिने बोर्डले जनाएको छ। यो पदका लागि सिभिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा 5 वर्षको अनुभव हुनुपर्ने योग्यता तोकिएको छ। दरखास्तका साथ वैयक्तिक विवरण, शैक्षिक योग्यता, नागरिकता, कार्य अनुभवका प्रमाणित प्रतिलिपिहरू संलग्न गर्नुपर्नेछ। यसका साथै सड़क बोर्डको उद्देश्य बमोजिम कार्यकारी निर्देशकका रूपमा पुर्याउन सक्ने योगदान, कार्यान्वयन रणनीति र कार्ययोजना सहितको कार्यपत्र छुट्टै सिलबन्दी खानमा बुझाउनुपर्ने व्यवस्था समेत गरिएको छ। सरकारी निकायमा कार्यरत कर्मचारीको हकमा सम्बन्धित अख्तियारवालाको पूर्व स्वीकृति र इन्जिनियरको हकमा नेपाली इन्जिनियरिङ परिषदको प्रमाणपत्र आवश्यक बन्नेछ। गैर कानूनी गैर नेपाली नागरिक, 35 वर्ष पूरा नभएका वा 60 वर्ष उमेर नागरिकका प्रचलित कानून बमोजिम कालो सूचीमा परेका व्यक्तिहरू यस पदका लागि अयोग्य मानिनेछन्। गत 10 भदौको विनाशकारी बारीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अचेत सम्पर्क विहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाइ ढुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बारीका कारण जिल्लाका 4 वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बाढ़ीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय पैलोवेसी, चिपलेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इंग्लिश बोर्डिङ स्कूल रहेका छन्। सम्पर्क विहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25, मालिका देवेड आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8, चिपलेटी आधारभूत विद्यालयका 1 जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिएका छन्। बाढ़ीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठन पाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। चिपलेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँको स्कूलमा पठाइएको छ भने मालिका देवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजय माध्यमिक विद्यालय भलाई डाँडा र ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माध्यमिक विद्यालयमा बसोबासको व्यवस्था सहित पठन पाठनको प्रबन्ध मिलाइएको छ।

0: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
1: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
1: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
1: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को अवसर साथ ही हरेक महीना होने भाग्यशाली उपहार में आइडिया को साइड बाई साइड रेफ्रिजरेटर जितने मौका साइड बाई साइड र मल्टीडोर रेफ्रिजरेटर किन्दा इंडक्शन निःशुल्क फ्रंट लोड वॉशिंग मशीन में 6 केजी टॉप लोड में 4 केजी र सेमी ऑटोमेटिक में 2 केजी सॉफ्ट एक्सेल निःशुल्क डिश वॉशर किन्दा 2 वटा वॉशिंग टैबलेट निःशुल्क आइडिया दसैं को खुशी घर घर में उपहार
1: यस नेपाली खबरका साथमा
2: गरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: जेसीबी सड़क खन्ने क्रम में माटो को डिस्को खस्ता बागलुंग को निशी खोला गांव पालिक तीन बोहरा गांव में 3 जना पुरिएका छन्। सोमवार बिहान जीवे खोला बोहरा गांव जाने भित्री सड़क खण्ड में सो स्थान का चालक भद्र मल्लले चलाएको लु 1-3446 नम्बर को जेसीबी बाटो स्तर उन्नति करने क्रम में अचानक माटो को डिस्को खस्ता काम गरिरहेका 3 जना पुरिएको जिला प्रहरी कार्यालयका प्रमुख फरिन्द्र प्रसाईले जानकारी दिएका छन्। माटो पुरिने कामदार में लालबहादुर बुढाथोकी राजु थापा मगर र कृष्ण बहादुर खर्ती रहेका।
4: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चर्चाउ डिश होम फाइबर नेट सबैका लागि ब्याङ्क डिश होम इन्टरनेट
5: यसका विषयमा पनि आज बहस गर्छौं। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामी छानेले कंग्रेसका सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको पनि खुलासा गरेका छन्। तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कंग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामी छानेले कहिलेकाहीँ पार्टीभित्र बसेर सधैं कचकच गर्ने गनगन गर्ने हैरान गर्ने फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिएकै राम्रो हुन्छ भनेर सभापति लामी छानेले बताउँदै गर्दाखेरि त्यहाँ गडगडाहट रूपमा ताली पनि बजेको थियो। आदरणीय श्रोता, आजको बहसमा यस विषयमा पनि चर्चा गर्छौं। नेपाली बहसमा हामी छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

लाभको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सेल्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैंको खुशी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यो दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो नेपाली रेडियो
2: हरो विषयमा चारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क, डिस होम इन्टरनेट।
3: आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशन यतिखेर चलिरहेको छ, आजबाट बन्द सत्र हुँदैछ र नेपाली कंग्रेसको 15 महाधिवेशनमा जुन किसिमको उल्लास देखिएको छ, युवा नेतृत्वलाई अगाडि बढ़ाउने र गगन थापा नेतृत्वलाई निर्विरोध गराउने गरी जुन किसिमको प्रयत्न भइरहेको छ, आजको नेपाली भवनमा यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ। र नेपाली कंग्रेसमा आजको दिनमा न बीपी पुत्र शशांक छन्, न पूर्व सभापति शेरबहादुर देउवा, न गणेशमान पुत्र प्रकाशमान सिंह नै छन्, तर पनि नेपाली कंग्रेस एक ढिक्का भएर अगाडि बढ़िरहेको छ र कंग्रेस को अहिलेको नेतृत्वले अब देशमा जुन किसिमको दण्डहीनता छ, लोकतन्त्रलाई जगाउनेदेखि लिएर चाहिँ कंग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ़ाउने गरी जुन किसिमका प्रयत्न र प्रयासहरू गर्ने दृढ़ विश्वास गरेको छ, यसका विषयमा आजको बहसमा हामी चर्चा गर्दैछौ। नेपाली बहसमा हामीसँग यतिखेर हुनुहुन्छ नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। 15 महाधिवेशनको यहाँलाई शुभकामना पनि छ डाक्टर साहब। नमस्कार। नमस्कार डाक्टर साहब, यहाँलाई म स्वागत गर्न चाहन्छु नेपाली बहसमा।
4: हजुर, हेर्नु न, तपाईँको आवाजै सुनिन्न, आवाज सुनिन्न, आवाज
3: खै मेरो आवाज सुनिरहनु भएको छैन डाक्टर साहब, सुनिरहनु भएको छैन,
4: आवाज सुनिएको छैन, डाक्टर बनाउनुहोस् त,
3: क्लियर आएको छैन अझै। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ नेपाली कंग्रेसको 15 महाधिवेशन जुन ढंगले आज अगाडि बढ़िरहेको छ, यो 15 महाधिवेशनलाई हामी जसरी कंग्रेसले ढिक्काको महाधिवेशन बनाउन खोजेको प्रयत्न पनि छ, र यतिखेर तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि न विपुत्र शशांक कोइराला छन् त्यहाँ, न गणेशमान सिंह पुत्र प्रकाशमान सिंह छन्, अरू त अरू पूर्व सभापति शेरबहादुर देउवा पनि छैनन्, तर पनि नेपाली कंग्रेसको लास्टमय उपस्थिति यतिखेर खुला मंचमा देखिएको छ र आजबाट बन्द सत्र हुँदैछ। कंग्रेसलाई एक ढिक्का बनाउने गरी अगाडि बढ़ाउने खालका प्रयत्नहरू पनि यतिखेर भएका छन्। श्रोता, कंग्रेसलाई विभिन्न राजनीतिक दलहरूले पनि शुभकामना दिएका छन्, विदेशी नियोगहरूबाट पनि, विदेशका पाहुनाहरूबाट पनि शुभकामना प्राप्त भएको छ, प्रदान गरिएको छ नेपाली कंग्रेसलाई। आजको नेपाली बहसमा यस विषयमा चर्चा गर्दैछौ। हामीसँग डाक्टर साहब हुनुहुन्छ, चन्द्र भण्डारी। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
4: धन्यवाद।
3: डाक्टर साहब, 15 महाधिवेशनको यहाँलाई धेरै धेरै शुभकामना पनि छ, कस्तो रह्यो खुला मञ्चको दृश्य हिजो?
4: एकदम हजुरलाई धन्यवाद छ शुभकामनाका लागि। तर हिजोको खुला मञ्चको पहिलो दिनको उद्घाटन कार्यक्रममा स्वदेशी वा विदेशी पाहुनाहरूले र विभिन्न नेताहरूको प्रस्तुति अत्यन्तै राम्रो, उत्साहजनक र प्रेरणादायी रह्यो।
3: अब डाक्टर साहब, नेपाली कंग्रेसले 15 महाधिवेशन सञ्चालन गर्दै गर्दाखेरि अहिलेको अवस्थामा न बीपी पुत्र शशांक छन्, न गणेशमान सिंह पुत्र प्रकाशमान छन्, अरू त अरू पूर्व सभापति शेरबहादुर देउवा पनि त्यहाँ अनुपस्थित देखिए, तैपनि कंग्रेसमा उल्लास व्यापक देखियो, यो के भन्ने क्रमभंगता हो, विरासतको क्रमभंगता त्यसो भए?
4: एउटा कुरा हामीले के भन्नुहुन्छ भने, हामीले सबै नेताको नाममा, बाउको नाममा, छोराको नाममा, लिगेसीको नाममा हामीले समयलाई समाउन सकेनौ भने, समयको, समाजको र समयको माग अनुसार चल्न सकेनौ भने इतिहासमा यस्ता घटनाहरू हुन्छन्। हामीले के गर्नुपर्थ्यो भने, केवल बाउको नामबाट चिनिने होइन, अहिलेसम्म कुनै पनि एउटा छोरा वा छोरीले को नाममा गणेशमानजी, बीपी कोइराला वा महात्मा गान्धी वा नेल्सन मण्डेला वा अब्राहम लिंकनहरू चिनिएका होइनन्, बाउका नाममा चिनिएका हुन्। त्यसकारण छोराहरूले वा छोरीहरूले सन्तानले पनि त्यो लिगेसी राख्न सक्नुपर्छ। आज आफ्ना बाबुले बनाएको पार्टीमा कहिले तल होला, कहिले माथि होला, वा मैले कोइराला परिवार त भन्दिनँ, अरू सबै सत्तामा पुग्नुभएको र हिजो पार्टीको नेतृत्व गर्नुभएको, सत्ताको नेतृत्व गर्नुभएको, तर आज यो पार्टीको अवस्था किन त्यस्तो भएको, एउटा यो कुरा सोध्नुपर्छ। दोस्रो कुरा, आदरणीय शेरबहादुरजीको बारेमा तपाईँले भनेको कुरा अलिअलि खल्लो लाग्छ किन उहाँ उपस्थित हुनु भएन, तर नयाँ पुस्ताले अहिलेको चाहिने यो प्रविधिको विकासमा रोबर जस्तो भएको एक करोड सताई भएको यो विश्वमा जस्तै अहिले विश्वमा अहिलेको नयाँ पुस्ताले शेर्पा जिल्ला आउनुहुन्छ उद्घाटन गरिदिनुहुन्छ प्रमुख अतिथि हुनुहुन्छ भने कुर्ची खाली राखेर सम्मान गरेको सायद इतिहासमा तपाईँ कोही पनि पाउनुहुन्न। राजनीतिमा नेताको नेताहरूको बारेमा कटुता बढी हुन्छ, नेताहरू निष्ठुरी हुन्छ, सत्ता निष्ठुरी हुन्छ, तर यस्तो पनि तपाईँले आफ्नो नेताको बारेमा बोलाउँदा पनि नआउने, जाँदा पनि नआउने, तर उसको उहाँको सम्मानका निम्ति कुर्सी पनि खाली गरेर राख्ने तपाईँले अब यो इतिहासमा पढ्न पाउनुहुन्छ।
3: भनेपछि मञ्चमा कुर्सी एउटा खाली नै थियो होइन श्रीमान देउवाको लागि, त्यसो भएन सर?
4: योभन्दा ठुलो सम्मानै हुन सक्दैन।
3: अब एउटा कुरा कस्तो रह्यो भने कंग्रेसको अबको यो महाधिवेशनले चाहिँ नेपाली कंग्रेसलाई कहाँसम्म पुर्याउँछ, कस्तो खालको धेरै दलहरूले चाहिँ शुभकामना पनि दिएका छन् नेपाली कंग्रेसका स्वयं सभापतिले अबको यो निर्वाचनबाट अर्थात यो महाधिवेशनबाट कार्यकाल आफ्नो पूरा कार्यकालका निम्ति सभापति बन्दै गर्नुभएका गगन कुमार थापाजीले जुन किसिमको दृढ संकल्प लिनुभएको छ, जुन किसिमको त्यहाँ उहाँले चाहिँ आफ्नो भनाइहरू राख्नु भएको छ, यसले देशभरिका सबै कंग्रेसी जनलाई चाहिँ एक ढिक्का बनाएर लैजान सक्ने बाटो मार्ग
4: एउटा गगनजीले हिजो प्रस्तुत गरिदिनु भएको बेला सुब्बा त्यहाँ भविष्य पनि छ, वर्तमान पनि छ, होइन विगत पनि छ क्या, यति कुरा हामीले विगत कंग्रेसको इतिहास हो, वर्तमान मुलुक बनाउने हो, भविष्य छ हामीले समृद्ध नेपाल हो, खुसी नेपाली हो, यो तिनटै कुरा कसरी गरेर हुन्छ, समस्या के थियो, सबै कुरामा उहाँले अत्यन्त राम्रो तरिकाले प्रस्तुत गर्नुभएको छ, जसमा मलाई लाग्छ सबै नेताहरू सबै युवाहरू खुसी हुनुहुन्छ। त्यस कारणले हामीले हाम्रो हामीले बुझ्नुपर्ने भनेको के भने हामीले पटक्कै नबुझेका लामा कुरा गर्ने के हो भने हाम्रो साध्य मुलुक बनाउने हो, खुसी नेपाली हो, समृद्ध नेपाल हो हाम्रो साध्य, साधन पार्टी हो, पार्टी भनेको इच्छा शक्ति भएको इमान्दार नेता हो, त्यतिलाई हामीले त्यो साधनलाई

0: कम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु,
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: पूर्व सूचना प्रणालीलाई थप स्ट्रीट बनाइने,
1: कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने प्रष्ट नीति अघि सार्यो, आफ्नै रुख चिन्हमा एक्लै लड्ने सहमहामन्त्रीको संख्या 15 जना बनाउँदै, संसदीय समितिमा बोल्दा अर्को सांसदको नाम लिएर नबोल्न रूलिङ, कोरला नाका जोड्ने बेनी जोनसुम सड़क अझै एक साता नखुल्ने, सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ बारे छलफल गर्न मंगलबार डाकियो बैठक, इरानका तेल मन्त्रीद्वारा राजीनामा, राष्ट्रपतिद्वारा प्रयास र सेवाको प्रशंसा, विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास बहस, र वीरेन्द्र नगरमा 10 राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन, विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायालाई कर्णाली आकाशको सम्मान, एसियाली खेलकुदमा चीनको एक छत्र राज।

पसलैमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टपलोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: पहिलो होम अप्लायन्सेस घर सजाउने एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। अत्यावश्यक बाहेक भोटेको सेतुली बाढ़ेपछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय सम्बन्धी खबरबाट सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेको सेतुली बाढ़ेपछिको उद्धार तथा खोज चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालिंसाको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति जिल्ला विपद व्यवस्थापन समिति राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समितिको सिफारिशका आधारमा उक्त निर्णय गरिएको हो। यस्तै बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। विधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। यस्तो लागत अनुमान नखुलेका र प्राथमिक चरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम श्रम प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनस्थापन पनको काम पनि त्यसै गरी हुने बताउनु भएको छ। बैठकले भोटेको सीत त्रिशुली बाढ़ी तथा मनसून जन्य विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने प्रष्ट नीति अगाडि सारेको छ। काठमाण्डुमा जारी 15 महाधिवेशनमा सभापति गगन थापाले पेश गरेको राजनैतिक प्रस्तावमा आफ्नै चुनाव चिन्ह रूखमा मात्रै चुनाव लड्ने दृढ़ संकल्प गरिएको हो। विगतका निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कंग्रेसले अब एक्लै भिड्ने नीति लिएको हो। दस्तावेजमा भनिएको छ निर्वाचन पूर्व गठबन्धन नगरी रूख चिन्हमा आफ्नै उम्मेद्वार र कार्यक्रम सहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धतामा छौं। संविधानको रक्षा विपद राष्ट्रिय सुरक्षा न्याय र सार्वजनिक हितका विषयमा आवश्यक सहकार्य गर्न सकिने तर सहकारीलाई सत्ता वा संस्थाको भागबण्डमा बदलिन नदिने दस्तावेजमा उल्लेख गरिएको छ। स्वच्छ र कम खर्चिलो निर्वाचन तथा विदेश वा स्थायी निर्वाचन क्षेत्र बाहिर रहेका नागरिकको मतदान पहुँचका लागि सुधार अघि बढ़ाइने प्रस्तावमा उल्लेख छ। नेपाली कांग्रेसले सह महामन्त्रीको संख्या 15 बनाउने भएको छ। समावेशिताका आधारमा 9 खुल्लाबाट 2 र सभापतिले मनोनित गर्ने 4 सहित 15 सह महामन्त्री हुने भएका छन्। महिला आदिवासी जनजाति दलित मधेसी खस आर्य थारू मुस्लिम पिछड़िएको क्षेत्र र अल्पसंख्यक अपाङ्ग समूहबाट 1-1 सह महामन्त्री हुनेछन्। अघिल्लो महाधिवेशनको समयमा अल्पसंख्यक अपाङ्ग क्लस्टर राखिएको थिएन। सह महामन्त्री पदमा खुल्ला तर्फबाट पनि छनौट गरिने भएको छ। त्यसका लागि 2 छुट्याइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: Thank you.

0: दसैँ बनाऊ यादगार।
1: यो दसैँमा बेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क चढान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

37,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका र फर्टिजर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सरप्राइज सेल निशुल्क, डिसवासर किन्दा 2 वटा वासिङ ट्याबलेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उप

0: दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी 100%, टप लोडमा 4 केजी र क्लिन टपमा 2 केजी 100% निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: दसैँको रौनक तिहारको उज्यालो, एलजीको पहाडले घर घरमा छायो रमाइलो। छुटको बहार खुसी अपार, एलजीसँग मनाऊ दसैँ तिहार।
0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट EMI नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाऊ दसैँ तिहार।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिमा सांसदलाई अर्को सांसदको नाम लिएर नबोल्न रूलिङ भएको छ। समिति बैठकलाई सुव्यवस्थित गर्न भन्दै समिति सभापति समीक्षा बास्कोटाले यस्तो रूलिङ गर्नुभयो। आज समिति बैठक शुरू गर्दै सभापति बास्कोटाले भन्नुभयो, छलफलमा व्यक्तिगत रूपमा नाम लिएर नबोलौं, बोल्दा बोल्दै बीचमै काट्ने र अहिले नै बोल्ने जस्तो नगरौं। बैठकलाई सुव्यवस्थित गर्ने दायित्व हामी सबैको हो। नेपाल र चीन बीच खुला रहेको कोराला नाका जोड्ने बेनी जोमसुम सड़क अझै एक साता नखुल्ने भएको छ। सड़क विभागका अनुसार मालढुङ्गा बेनी जोमसुम कोराला सड़क खण्डको घासा कोराला खण्डमा सड़क दुईतर्फी शुरू भएको छ। तातोपानी क्षेत्रमा कटानको ब्याक कटिङ टेवा पर्खाल लगाई यातायात शुरू भएको विभागले जनाएको छ। पोखरे बगर पुलको एप्रोच निर्माण जारी छ। रातो पानीमा दुई स्थान बिरकोटे नजिक मानिस समेत हिँड्न नमिल्ने गरी सड़क टुटेको छ। बेखोला नजिक समेत 100 मिटर सड़क पूरै भाषेको विभाग जनाएको छ। दशैंलाई अग्रिम टिकट बुकिङका सम्बन्धमा यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ। विभागले आज बिहान अग्रिम टिकट भोलि बिहान अग्रिम टिकट बुकिङबारे छलफल गर्न बैठक राखेको छ। चाडबाडमा काठमाण्डुबाट बाहिर जाने यात्रु अग्रिम टिकट बुकिङ नखोल्दा अन्यलमा छन्। तर केही कम्पनीको अनलाइन बुकिङ भने धमाधम भइरहेको छ, जसले गर्दा आम सर्वसाधारणमा अन्यल कायम छ। चाडबाडमा टिकट नपाए यात्रुले शास्ति भोग्नुपर्ने, बस पार्कमा लामो लाइन लाग्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: दसैँमा सिहु ब्रान्ड तथा सिहु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कड़ा नौसैनिक नाकाबन्दी जारी राखेको अवस्थामा इरानका तेल मन्त्री मोहसेन पाकनेजारले राजीनामा दिएका छन्। राष्ट्रपति मसूदसँग उनको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय इरानी तेल कम्पनीका प्रमुख हमेदलाई कार्यवाहक तेल मन्त्री नियुक्त गरिएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार पाकनेजारले व्यक्तिगत कारण देखाउँदै पदबाट हट्न प्रस्ताव गरेका छन्। यता चीनले अघि सारेको विश्वव्यापी विकास पहल जीडीआई 5 वर्ष पूरा हुँदा विकासोन्मुख देशका आवश्यकता सम्बोधन गर्ने व्यावहारिक सहयोगमा केन्द्रित हुँदै गएको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले बताएका छन्। अब खेलकुद। 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिने उद्देश्यले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समिति सचिवालय संचालनमा ल्याइएको छ। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर साईले आज असोज 19 गते उक्त सचिवालयको उद्घाटन गर्नुभयो। सचिवालय संचालनमा ल्याइएसँगै आउँदो मंगिर 16-27 गतेसम्म कर्णालीमा आयोजना हुने 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताका निम्ति आवश्यक समन्वय र व्यवस्थापनका कामलाई तीव्रता दिने तयारी गरिएको छ। यता नेपाली म्याराथनका चर्चित धावक हरिबहादुर लाई सम्मान गरिएको छ। नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै कर्णाली याक्सले उहाँलाई 2,50,000 रूपियाँ सहित सम्मान गरेको हो। र चीनलाई नै च्याम्पियन बनाउँदै आईजी नागोया एसियाली खेलकुद सम्पन्न भएको छ। एसियाली खेलकुदमा चीनको एक छत्र राज छ। 44 वर्षदेखि च्याम्पियनको ताज चीनसँग रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। अत्यावश्यक बाहेक बटेको सिटेसुली बारेपछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। पूर्व सूचना प्रणालीलाई थप सुदृढ बनाइने। कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने प्रष्ट नीति अघि सार्यो। आफ्नै रोकसिन्हमा एक्लै लड्ने सहमहामन्त्रीको संख्या 15 जना बनाउँदै। संसदीय समितिमा बोल्दा अर्को सांसदको नाम लिएर नबोल्न रूलिङ। कोराला नाका जोड्ने बेनी जंक्सन सड़क अझै एक साता नखुल्ने। सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङबारे छलफल गर्न मंगलबार डाकियो बैठक। इरानका तेल मन्त्रीद्वारा राजीनामा राष्ट्रपतिद्वारा प्रयास र सेवाको प्रशंसा। विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुने सिमको विकास पहल। र वीरेन्द्रनगरमा 10 औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन। विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायालाई कर्णाली याक्सको सम्मान। एसियाली खेलकुदमा चीनको एक छत्र राज। अवस्थाको लागि नेपाली खबर यही सकिन्छ। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जिउ पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नासो थियो र, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो मजाको म्युजिक।

हामीलाई यहाँलाई थाहा छ रहेछ यही पालि हामीले अस्ति भर्खरै पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा एमओयू भएको छ हामीले नेपाल

सहरमा अब धेरै टाढादेखि नजाने तपाईँले निर्वाचन क्षेत्रको मैदान कहिले पर्ने र गणतन्त्र मैदान कहिले

0: त्यसले गर्दा त्यो सत्यता भएन।
1: चाहिनो समय सूचक अहिले साँझको 7 बज्यो
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो
3: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
4: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो दावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550703059 र 98550673059।
7: रेडियो स्पाइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट स्पाइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो
2: स्कर्प टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्प टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: 1983 साल असोज 20 गते मंगलबार आश्विन कृष्ण एकादशी 6 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: कांग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव, डीपीके लाइनमा फर्किए गगन, 77 वर्षका झलनाथलाई अझै राजनीतिक तृष्णा, पटेकोशी बाढ़ीका बेपत्ताको खोज तथा उद्धार स्थगन, जेएनजी आन्दोलनको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़्यो र नवी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको दशैं आउँदैछ माटोमै दुर्गा मूर्ति बन्दैछ शीर्षकको शुभ समाचार।
0: नेपालगंजको विद्युत रोड नजिकै एउटा सानो टहरो छ, बाहिर दशैंको चहल पहल बढ़िरहेको छ। बजारमा किनमेल गर्नेहरूको भीड़ बाटिन्दैछ तर टहरो भित्रको दृश्य भने फरक छ। त्यहाँ बिहानदेखि रातिसम्म माटो मुस्ने, बाँस बाँध्ने, पराल बेर्ने र मूर्तिमा रंग भर्ने काम चलिरहेको छ। भुइँभरि माटो, बाँसका टुक्रा, पराल र सुतुलीका डोरी छरिएका छन्। अधूरो संरचनाले विस्तारै दुर्गा भवानीको रूप लिँदैछन्। मूर्तिकारहरूलाई अहिले समयको हिसाब छैन। खाना खाने र आराम गर्ने समय अगाडि मूर्ति पूरा गरेर सम्बन्धित पूजा समितिलाई बुझाउने चिन्ता छ। दशैं नजिकिँदै जाँदा उनीहरूको काम झन तीव्र भएको छ। नेपालगंजका स्थानीय मूर्तिकार अंकित मिश्र यही चटारोमा छन्। उनको कार्यशालामा तयार भइरहेका मूर्तिहरू हेर्दा लाग्छ माटोले कुनै निर्जीव वस्तुको आकार मात्र लिइरहेको छैन, कलाकारको कल्पना र मेहनतसँगै एउटा धार्मिक आस्थाले पनि आकार पाउँदैछ। मिश्रका अनुसार एउटा पूर्ण दुर्गा मूर्तिको सेट तयार गर्न सामान्यत 10-15 दिन लाग्छ तर दशैंमा माग धेरै हुने भएकाले मूर्ति बनाउने काम वैशाखदेखि नै शुरू गर्नुपर्छ। मूर्ति बनाउने काम मौसमी जस्तो देखिए पनि यसको तयारी महिनौ अघिदेखि गर्नुपर्छ। यो वर्ष मात्रै मिश्रले 40 दुर्गा मूर्तिको सेट निर्माण गरिरहेका छन्।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गरिदिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट.
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भातभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ.
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुप टेकको

दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र 3 टबमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

लाभको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सुजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एकातिर नीतिको पुनर्गठन, अर्कोतिर राजनीतिक संस्कारको रूपान्तरण। कांग्रेसको पन्ध्रौं महाधिवेशनमा प्रस्तुत गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनले पार्टीको के गर्ने र कसरी गर्ने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन्। भावी चुनावी गठबन्धन त्याग्ने र तल्लो तहलाई अधिकार सम्पन्न बनाउने घोषणा भइरहँदा केन्द्रीय समितिको आकार 297 सदस्य पुर्याएर नेता व्यवस्थापनको पुरानै शैली भने दोहोरिएको छ। सभापति थापाले राजनीतिक प्रतिवेदनको शुरूआत नै कांग्रेसले विगतमा गरेका कमजोरीको समीक्षाबाट शुरू गरेका छन्। पछिल्ला दुई दशकमा कांग्रेस आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तामुखी बन्दै गएको गठबन्धन व्यवस्थापन, बागबन्दा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको प्रतिवेदनमा स्वीकार गरिएको छ। विकल्पमा थापाले सम्मुनत नेपाल सम्मानित नेपालीलाई राजनीतिक दृष्टिकोणको केन्द्रमा समेत राखेका छन्। थापाको प्रतिवेदनको महत्वपूर्ण पक्ष पार्टीभित्रको शक्ति र निर्णय प्रक्रियालाई तल्लो तहसम्म लैजाने प्रस्ताव हो। पार्टीको टिकट वितरणमा केन्द्रको एकाधिकार घटाउँदै सम्बन्धित तहले उम्मेद्वार छनौट गर्ने र पार्टी नेतृत्व चयनमा पनि प्रत्यक्ष मतदानको अवधारणा अघि सारिएको छ। तथा नेतृत्व निर्माणका लागि निर्वाचित जनप्रतिनिधिको कामको अनुगमनका लागि र उम्मेद्वार छनौटलाई तथ्य तथा अध्ययनमा आधारित बनाउने जस्ता संरचना समेत राखिएको छ। दुवै प्रतिवेदनमा कांग्रेसको पुरानो सत्ता केन्द्रित कार्यशैलीमाथि प्रश्न उठाइएको छ। शर्माले चुनावबाट प्राप्त जनादेशलाई 5 वर्षसम्म सरकार वा दलले आफू खुशी शासन गर्ने मौन अनुमति मान्न नहुने बताएका छन्। नागरिकले निर्वाचन बीचको अवधिमा पनि सरकार र राजनीतिक दलको निरन्तर मूल्याङ्कन गरिरहेको उनको निष्कर्ष छ। थापाको प्रतिवेदनले पनि कांग्रेसलाई केवल निर्वाचनको समयमा सक्रिय हुने संगठनबाट निरन्तर नागरिकसँग जोड़िने राजनीतिक संस्था बनाउनु पर्ने प्रस्ताव गरेको छ। त्यस्तै गठबन्धनलाई निरुत्साहित गर्ने नीति समेत स्पष्ट रूपमा अघि सारिएको छ। कांग्रेसले आफ्नै नीति विचार र संगठनका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचनपछि आवश्यकता अनुसार सहकार्य गर्न सकिने नीति समेत अघि सारेको छ। त्यस्तै विश्वप्रकाश शर्माको प्रतिवेदनले भने कांग्रेसको ऐतिहासिक योगदानलाई अस्वीकार गर्दैन, बरू इतिहासलाई सम्मान गर्दै त्यसको राजनीतिक संस्कारलाई वर्तमान पुस्तासँग जोड्नुपर्ने तर्क गर्दछ। कांग्रेस लोकतान्त्रिक संघर्ष, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, समावेशिता र सामाजिक न्यायको आन्दोलनसँग जोड़िएको पार्टी भएकाले त्यसको इतिहासलाई वर्तमान कार्यशैलीसँग प्रमाणित गर्नुपर्ने शर्माले उल्लेख गरेका छन्। शर्माको प्रतिवेदनमा बीपी कोइरालाको विरासतलाई पनि नयाँ ढंगले व्याख्या गरिएको छ। कांग्रेसले बीपीको नाम दोहोर्याएर मात्र बीपीको विचार बोकेको प्रमाणित नहुने र उनको विचारलाई नयाँ पुस्ताको आकांक्षासँग जोड़नुपर्ने सन्देश समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माका अनुसार लोकतन्त्रले निश्चय नै बहुमतको शासन भन्छ, तर लोकतान्त्रिक संस्कृतिले केवल एउटा अधमा नागरिकले माइतीगर मण्डलामा उभिएर मलाई अन्याय भयो सरकार भन्ने प्रकार देखाउँदा राज्यले सुनेको सुनेन त्यो यस परम्परागत परिभाषामा लोकतन्त्र भन्ने बोल्ने अधिकार थियो। आजको समयमा बोलेको सुनियो कि सुनिएन, सुनवाई भयो कि भएन, लोकतन्त्रको परीक्षण अब यसरी हुन्छ। त्यस्तै सभापति गगन थापाका अनुसार हामी बीपीको हलो जोतिरहेको किसानको ऐतिहासिक प्रतीकलाई आत्मसात गर्दै आज हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवाको यथार्थलाई आर्थिक विकास नीतिको केन्द्रबिन्दुमा राखेका छौं, सभापति गगन थापाले भनेका छन्। कांग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद कंग्रेसको वैचारिक आधार हो, नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो प्रतिवेदनमा भनेका छन्। मूल्यमा निरन्तरता र व्यवहारमा परिवर्तन हुनुपर्छ। सभापति थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आफ्नो वैचारिक धारमा कुनै बदलाव नआएको स्पष्ट सन्देश दिएका हुन्। आफ्नो संस्थापक सिद्धान्त प्रजातान्त्रिक समाजवाद भए पनि त्यसलाई परिमार्जन गर्दै लोकतान्त्रिक समाजवादलाई निरन्तरता दिएको छ। 25 सदस्यीय बन्यो पदाधिकारी नेपाली कंग्रेसले 15 महाधिवेशनबाट पार्टीको केन्द्रीय पदाधिकारीको संख्या बढ़ाएर 25 जना पुर्याएको छ। पार्टीभित्रको शक्ति सन्तुलन र नेता व्यवस्थापन गर्न पद थपिएको नेताहरूले बताएका छन्। एक वर्ष अघि भएको विशेष महाधिवेशनबाट समेत पदाधिकारीको संख्या बढ़ाएको कंग्रेसले यसपटक अझै थपेको हो। सभापतिमा गगन थापा निश्चित देखिए पनि अन्य पदमा भने तीव्र प्रतिस्पर्धा छ। कंग्रेसमा अब एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, 14 सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। प्रवक्तालाई समेत पदाधिकारी मान्ने अभ्यास जोड़दा संख्या 25 पुग्नेछ। पार्टी नेतृत्वको प्रस्तावमा बन्द सत्रबाट यो व्यवस्था पारित भएको कंग्रेसले जनाएको छ। बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: सतहत्तर वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा खबर छ। प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उनीसँग संगठन चलाएको अनुभव पनि छ। तर अहिले उनीसँग न संसदको जिम्मेवारी छ, न पार्टीको सर्वोच्च नेतृत्व नै। जीवनको 7.5 दशक पार गरिसकेका खनाल वामसँगै जाउँको अभियान शुरू गर्ने दिशामा छन्। वाम एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउने बाटोमा छन्। जीवनको उत्तरार्धमा उनले नयाँ कदम चालेका छन्। 70 वर्षीय खनालले सोमबार वाम एकतामा जोड़ दिँदै घोषणा गरे, समाजवादी जागरण अभियान। विज्ञान शिक्षकका रूपमा विद्यार्थीलाई पढ़ाउँदा पढ़ाउँदै वामपन्थी राजनीतिमा आकर्षित भएका हुन् खनाल। 6 दशक लामो राजनीतिक जीवनमा मन्त्री र प्रधानमन्त्री भइसकेका उनी उत्तरार्धमा पार्टी विहीन हुन पुगेका छन्। अहिले उनी कार्यकर्तालाई मार्क्सवाद र लेनिनवादको अध्ययनमा जोड़ दिइरहेका छन्। कम्युनिष्ट तथा वामपन्थी शक्ति विभिन्न समूहमा विभाजित र विशृंखलित छन् भने वाम वृहत वाम एकता आजको आवश्यकता रहेको उनले बताएका छन्। तर खनाल नेकपा एमालेमा रहँदा होस् वा नेकपा एकीकृत समाजवादीमा छँदा होस्, पार्टीभित्र सधैं असन्तुष्ट भइरहे। 2006 चैत 6 मा इलाममा जन्मिएका खनाल 2023 मा वाम राजनीतिमा प्रवेश र मेची विद्यार्थी युनियनको अध्यक्ष बनेका थिए भने 2025 मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। त्यस्तै 2026 देखि 2046 सम्ममा पञ्चायतकालमा 5 पटक गरी 7 वर्ष जेल जीवन समेत खनालले बिताएका छन्। 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: जेएनजी आन्दोलनका क्रममा भएका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका र दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको छ। सोमबार बसेको मन्त्री परिषदले पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। यो सँगै मुद्दा फिर्ताको प्रक्रिया अघि बढ़ेको हो। सरकारी अभिलेख अनुसार 33 जिल्लामा 1887 जना विरूद्ध 445 वटा मुद्दा विचाराधीन छ। तीमध्ये केही प्रतिवादी फरार छन् भने केही थुनामा छन्, केही धरौटी तथा तारिखमा छुटेका छन्। राजनीतिक विरोधमा सहभागी भएकै कारण फौजदारी अभियोजन नगरिने भन्ने जेएनजीसँगको सम्झौतामा टेकेर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको हो। पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले ती मुद्दाको प्रकृति अध्ययन गरी फिर्ता गर्न मिल्ने र नमिल्ने मुद्दा छुट्याएर सरकारलाई प्रतिवेदन बुझाएको छ। अघि बढ़ियो मुद्दा फिर्ता लिने प्रक्रिया शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: भोटिकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त कोरिरहेका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गरेपछि आफन्तहरू पीड़ामा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अब पुननिर्माण र पुनर्स्थापनामा केन्द्रित हुने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति र प्राधिकरणको कार्यकारी समितिको सिफारिश तथा स्थलगत अवलोकनका आधारमा यस्तो निर्णय गरिएको बैठकले जनाएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले हजारौं घर मानिस र अरबौंको भौतिक संरचना बगाएको छ। शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार बाढ़ीका कारण 5 जिल्लाका 7570 निजी घर पूर्ण रूपमा